0: मोदी ने एक बड़े इज्तिमा से खिताब करते हुए भारत के ट्रांसपोर्ट और लॉजिस्टिक्स शोबे को तेजी से तब्दील करने की बात भी उजागर की। उन्होंने माल बर्दारी की मखसूस राहदारियों की तकमील के लिए कहा, जिनकी तवालत 2800 किलोमीटर से ज्यादा है, जो 21वीं सदी के भारत की एक तारीखी हुसूलियाबी है और मुल्क के कामकाज के बदलते हुए कल्चर का एक सबूत है।
1: आज ईस्टर्न और वेस्टर्न डेडिकेटेड फ्रेट कॉरिडोर देश के व्यापार कारोबार का मुख्य आधार बन रहा है। डेडिकेटेड फ्रेट कॉरिडोर तेजी से विकसित होते भारत की जीवन रेखा है। इसने भारत के ट्रांसपोर्टेशन सेक्टर का कायाकल्प कर दिया है।
0: वजीर आजम ने इशारा दिया कि अगरचे इस प्रोजेक्ट का तसव्वुर 2006 में पेश किया गया था, लेकिन इस पर कई साल तक कार्रवाई न हो सकी। इसके बरक्स पिछली दहाई में इस पर तेजी से काम शुरू हुआ और इसकी वजह से लॉजिस्टिक्स के कौमी इको निजाम में पूरी तरह तब्दीली आ गई। आज ये माल बर्दारी की राहदारी तेजी से तरक्की करते हुए भारत के लिए अशद जरूरी हो गई है। बाद में वजीर आजम नवसारी का दौरा करेंगे और वहां बीजेपी के नए एआई से लैस हाईटेक दफ्तर का इफ्तिताह करेंगे। मुंबई में वजीर आजम नरेंद्र मोदी ग्लोबल फिनटेक फेस्ट 2026 का इफ्तिताह करने वाले हैं, जिसका शुमार दुनिया की सबसे बड़ी और सबसे मुअस्सर सालाना फिनटेक कॉन्फ्रेंसेस में होता है। चार रोजा ये फेस्ट 11 सितंबर को इख्तिताम पजीर होगा। तफसील हमारे नामा निगार से।
2: ग्लोबल फिनटेक फेस्ट का ये सातवां एडिशन है, जो आज मुंबई में शुरू हो रहा है। इस फेस्ट का आगाज 2020 में किया गया था। GFF कायदाना प्लेटफॉर्म का एक बैन अलाक्वामी तसव्वुर बनकर उभरा है, जहां पॉलिसी साज, जाब्तकार, मरकजी बैंकों से वाबस्ता शख्सियतें, माली इदारे, फिनटेक टेक्नोलॉजी से मुतालिक कंपनियों से वाबस्ता शख्सियतें, सरमायाकार तालीमी इदारों से वाबस्ता शख्सियतें और दीगर आलमी मुतालिका फरीकें मुस्तकबिल की मालियात को शक्ल देने के लिए यकजा होते हैं। मुंबई से प्रार्थना की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं माजिद अली।
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। बॉम्बे हाईकोर्ट ने आज कांग्रेस मेंबर पार्लियामेंट राहुल गांधी को जारी किए गए समन को मुस्तरद करने से इनकार कर दिया है। ये समन 2019 में वजीर आजम नरेंद्र मोदी के खिलाफ राहुल गांधी की रायजनी पर हतके इज्जत के एक केस में जारी किया गया था। जस्टिस NR बोरकर की इनफरादी बेंच ने जनाब गांधी की यह दरखास्त मुस्तरद कर दी, जिसमें मैजिस्ट्रेट की एक अदालत के उस हुक्म को चैलेंज किया गया था, जिसके तहत राहुल गांधी के खिलाफ अदालती कार्रवाई शुरू की गई थी। हाईकोर्ट ने अलबत्ता मैजिस्ट्रेट की अदालत में इस समाअत को 6 हफ्ते तक मुलतवी करने की 2021 की हिदायत को बरकरार रखा। इस तरह जनाब गांधी को सुप्रीम कोर्ट से रुजू करने की मोहलत मिल गई है। इस केस का ताल्लुक राफेल सौदे के बारे में जनाब गांधी की 2018 की रायजनी पर एक हतके इज्जत की शिकायत से है। उनके वकीलों ने इसे एक बेजा शिकायत करार दिया है। वजीर आजम नरेंद्र मोदी ने आज मशहूर गुलूकार और आसाम कानून साज असेंबली के साबिक मेंबर भारत रत्न डॉक्टर भूपेन हजारिका के 100वें यौम पैदाइश पर खिराज अकीदत पेश किया। सोशल मीडिया की एक पोस्ट में जनाब मोदी ने कहा कि डॉक्टर हजारिका की आवाज ने आसाम और शिमाल मशरक की रूह को पूरे मुल्क तक पहुंचाया। वजीर दिफा राजनाथ सिंह ने भी मशहूर गुलूकार और आसाम कानून साज असेंबली के साबिक मेंबर भारत रत्न डॉक्टर भूपेन हजारिका को उनके यौम पैदाइश पर अकीदत पेश किया। दिफाई साजो सामान की सरकारी खरीद से मुतालिक काउंसिल ने दिफाई अफवाज के लिए 1,10,000 करोड़ रुपए से ज्यादा मालियत की तजवीजों को मंजूरी दे दी है। हमारे नामा निगार ने बताया है कि वजीर दिफा राजनाथ सिंह की सदारत में काउंसिल की मीटिंग के दौरान ये मंजूरी दी गई। आज खानगी का बैनुल अक्वामी दिन है। ये दिन अफराद, बिरादरियों और मुआशरों के लिए खानगी की अहमियत की याद दहानी कराने के लिए हर साल 8 सितंबर को मनाया जाता है। इस साल खानगी के बैनुल अक्वामी दिन का मौजू है अवाम के लिए खानगी, कुर्राए अर्ज और खुशहाली। पेश है एक रिपोर्ट।
3: 1966 में अपने आम इजलास के दौरान यूनेस्को ने बैनुल अक्वामी यौम खानगी का आगाज किया था। ये दिन तेजी से बदलती हुई दुनिया में खानगी में इजाफा, मौजूदा और उभरते हुए चैलेंजों की गहरी समझ और मुस्तकबिल के एजेंडों का जायजा लेने का मौका फराहम करता है। بین الاقوامی یوم خواندگی 2026 منانے کے لیے یونیسکو میکسیکو کی حکومت کے ساتھ مل کر میکسیکو میں عوام کے لیے خواندگی، کرہ ارض اور خوشحال کے موضوع پر ایک عالمی تقریب کا انعقاد کر رہی ہے۔ اس پروگرام میں یونیسکو بین الاقوامی خواندگی انعامات بھی پیش کیے جائیں گے۔ 2015 سے خواندگی میں اضافہ، پائیدار ترقی اور امن قائم کرنے میں اس کے تعاون کا جائزہ لینا عالمی اجلاس کا اہم مقصد ہے۔ پی ایس وشنو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اسلم بیگ۔
0: اقوام متحدہ کے انسانی حقوق کے ماہرین نے پاکستان کے بلوچستان صوبے میں بلوچ شہری عمران علی کی طاقت کے بل پر مبینہ گمشدگی اور غیر قانونی ہلاکت پر گہری تشویش کا اظہار کیا ہے۔ ماہرین نے پاکستان سے زور دے کر کہا ہے کہ وہ اس ہلاکت کے واقعے کی آزاد، منصفانہ اور گہری تحقیقات کرے۔ بھارتی محکمہ موسمیات IMD نے اگلے دو دن کے دوران بھارت کے شمال مشرقی حصوں میں شدید بارش کی پیش گوئی کی ہے۔ IMD کے مطابق بہار، مشرقی مدھیہ پردیش، مشرقی اتر پردیش، اوڈیشہ اور مغربی بنگال میں آج اسی طرح کا موسم رہے گا۔ ادھر انڈمان نکوبار جزائر، بہار، اوڈیشہ، مغربی بنگال کے ہمالیائی علاقے، سکم اور تلنگانہ میں اگلے دو دن کے دوران گرج چمک کے ساتھ بارش ہوگی اور تیز ہوائیں چلنے کے امکانات ہیں۔ آج احمد آباد میں عالمی پیرا تیر اندازی سیریز میں بھارت نے سونے کے دو تمغے جیتے ہیں۔ ہرویندر سنگھ اور وجے سندھی نے مردوں کے پیرا ریکرو ڈبلز کے فائنل میں سلوواکیا کو 6-2 سے ہرا کر عالمی پیرا تیر اندازی سیریز میں اپنا لگاتار تیسرا ٹائٹل جیتا۔ ادھر خواتین کے پیرا ریکرو ڈبلز میں پوجا اور بھاونا کو چاندی کا تمغہ ملا۔ وہ فائنل میں چین کی کھلاڑیوں سے 6-0 سے ہار گئیں۔ کمپاؤنڈ ڈویژن میں تومر کمار اور شام سندر سوامی نے عراق کے کھلاڑیوں کو 139 کے مقابلے 152 پوائنٹ سے ہرا کر مردوں کا ڈبلز کا ٹائٹل حاصل کیا۔ ہاکی میں بھارت کی مردوں کی جونیئر ٹیم آج چین کے شہر موقی میں ایشیا کپ سیمی فائنل میں جگہ بنانے کے قریب ہے۔ اس نے جنوبی کوریا کو 7-3 سے شکست دی۔ اور اب آخر میں خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی نے گجرات کے وڈودرا میں 35,000 کروڑ روپے کے ترقیاتی پروجیکٹوں کا افتتاح کیا اور قوم کے نام وقف کیا۔ وزیراعظم نے 2800 کلومیٹر کے بار برداری کے لیے مخصوص کوریڈور کی تکمیل کو 21ویں صدی کے بھارت کے لیے ایک تاریخی حصول یابی بتایا۔ وزیراعظم نریندر مودی آج شام ممبئی میں عالمی فنٹیک فیسٹ GFF 2026 کا افتتاح کریں گے اور خطاب کریں گے۔ بومبے ہائی کورٹ نے وزیراعظم نریندر مودی کے خلاف بیان کے تعلق سے کانگریس لیڈر راہل گاندھی پر 2019 کے ایک ہتک عزت معاملے میں سمن واپس لینے سے انکار کر دیا ہے۔ IMD نے بہار، مشرقی مدھیہ پردیش، مشرقی اتر پردیش، اوڈیشہ، مغربی بنگال اور ملک کے شمال مشرقی حصوں میں آج شدید بارش کی پیش گوئی کی ہے۔ اور آج احمد آباد میں بھارت نے 2026 عالمی پیرا تیر اندازی سیریز میں سونے کے دو تمغے جیتے ہیں۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
4: Good afternoon. This is Akashvani and I am Valsa Williams with the midday news. The headlines. Prime Minister Narendra Modi lays foundation stone, inaugurates and dedicates to the nation development projects worth 35,000 crore rupees in Gujarat. Says India has emerged as a global manufacturing hub, producing its own advanced train and metro coaches. Prime Minister Modi to inaugurate and address the Global FinTech Fest, GFF 2026, in Mumbai this evening. Bombay High Court refuses to quash summons issued to Congress MP Rahul Gandhi in 2019 defamation case over his remarks against Prime Minister Narendra Modi. IMD forecasts heavy rainfall over Bihar, eastern Uttar Pradesh, Odisha, West Bengal and northeastern parts of the country today. And India wins 2 gold and 1 silver at the 2026 World Para Archery Series in Ahmedabad today. Prime Minister Narendra Modi today inaugurated and laid the foundation stone for various development initiatives worth over 35,000 crore rupees in Vadodara in Gujarat. The Prime Minister dedicated to the nation 3 key sections of the Western Dedicated Freight Corridor, marking the full completion and operationalization of the freight corridor network. PM Modi also flagged off freight train services from New Sanand, New Makarpura, New Umargam and New JNPT along with a new passenger train service between Tanda Road and Vadodara connecting remote tribal regions of Alirajpur to the